0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान।

0: एफएम 106.6
1: जोजलपा नमस्ते भिनसुट लसकुस छिन तुरन्त दिगुदु नेपाल भाषा एकाडेमी नीति अनुक मिडिया नेवा नेवा एफएम सचिव खुपटी खुमी गाहज रेडियो ठाउँ नेपाल सम्बन्ध 1146 युवाला ठो तृतीय तिथि सोमबार विक्रम सम्बन्ध 2083 साल भाद्र 29 गते 28 सन् 2026 सेप्टेम्बर 14 तारिख दिख ठाउँ या दिन या त नेपाल ठाउँ नेपाली विश्व हरितालिका तीज कठौँ हनीको दिख ठमे नेपाल भाषा बुखन जना वेद नगदो जीवी विशा साके नव प्राविधिक पासदु दिलीप महर्जन आन्तकले हापान्य नदिसन नेवा राष्ट्रिय गान

0: मित्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुना लिंक च्याकेन्य वो छुकिया नीति ख सुना छया हगु ख वो गन वनी बालक थुइका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुना खे थ या त शंका जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: अपील अपील अपील सडक सूचीबाट हिँड्ने बानी गरौ, दुर्घटनाबाट बचाउ, मेन अनुशासन कायम गरौ, सत्यताको परिचय दिऊ, जथाभावी पार्किङ नगरौ, सडक सधैं सफा राखौ, सडक नियमको पालना गरौ, सबै नागरिकको परिचय दिऊ, दण्ड र जरिवानाबाट बचौ, सडक पेटीमा सामान नराखौ, बटुवालाई सम्मान गरौ, सबै सहरको परिचय दिऊ। टिपु नगरपालिका महानगरीय प्रहरी वृत्त महानगरीय ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवायकिन 106.6
4: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर
5: 9 नम्बर वडा कार्यालय कीर्तिपुर नगरपालिका।

0: अवस्था छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या गोप्य विवरण कायम हो। यदि सुनान छुन माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिशा वहाँ छिद ठगे या त सनाचो मुदो नाप ब्याङ्क कर्मचारी जुगु दाबी याम हरेक व्यक्ति या मसिका प्रमाणित यान दिशा उमेको विवरण कया ब्याङ्क नेना दिशा सतर्क जुया दिशा ठगी पाखे बचे जुया दिशा सिद्धार्थ ब्याङ्क पाखे जनहिते जारी सन्देश
1: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
4: जो जो लपा जी बैकुण्ठ महेन्द्र म्याराथन कासा जी नेवा टेगो छगु जकस नेवा एफएम 106.6 नेपाल भाषा एकेडेमिया नीति अनक मिडिया या न्यो बोया नेवा एफएम 106.6 मेगाहर्ज नेना दिस नेंका दिस नेना चुना धीम सीता सुबह।

0: Plan. यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सामाजिक सञ्जालले बालकको भुजे याना जग्गा बैंक आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुना लिंक च्याकेन्य वो छुकिय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुइका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुना खे थया त शंका जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
5: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
4: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
5: हामीलाई सम्पर्क गर्नुहोस्।
4: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10।
5: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
4: मोबाइल नम्बर 98512336369, 98143।

0: अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचाउ, मेन अनुशासन कायम गरौँ, सभ्यताको परिचय दियौ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दियौ, दण्ड र जरिमानाबाट बचौ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दियौ। किपु नगरपालिका, महानगरी प्रहरी वृत्त, महानगरी ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।
1: सिद्धार्थ बैंक पाकिङ जनहितय जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: एफएम 106.6
1: जुजुलपा नमस्ते भिसुटा लसकुस छिन्ने तुरन्त दिगुदु नेपाल भाषा एकेडेमी नीति अनगमिते नेवे नेवा एफएम सचिव खुपटी कुमिगा हज रेडियो ठाउँ नेपाल सम्बन्ध 1146 योनला ठो तृतीया तिथि सोमबार विक्रम सम्बन्ध 2083 साल भाद्र 29 गते 28 सन् 2026 सेप्टेम्बर 14 तारिख दिख ठाउँ हे दिन यत नेपाले ठाउँ नेपालमी विश्व हरितालिका 30 कठाउँ हनेको दिख ठाउँ नेपाल भाषा बुखन जना वेद नगदो जीवी विशा साके नव प्राविधिक पासा दु दिलीप महर्जन आ नेपाल भाषा बुखन

0: धार्मिक व सांस्कृतिक सम्पदा नाप सार्वजनिक स्थल त सिचु पिचु याना किपुया पर्यटन प्रबन्धन अभियानले सकसिन ग्वालियर दिस किपु नगरपालिका दुईवटा जाकु देवढोका किपु
1: सामाजिक सञ्जालले बालक बुझे याना जग्गा बैंक आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुना लिंक च्याके छुकीय नीति ख सुना छया हगु ख वो गनौनी बालक थुइका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुना खे थया त शंखा जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
4: नेपाली FM तथा अनलाइन रेडियोहरू
3: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
5: झिगो मतिना चुले जायोला गबले हुएको मुख बिना स्वा
6: दुजलोपा नमस्ते जी कलाकार राजी किपु जी सक्नो नेवाते गुस्स नेवाफे 106.6 निश्चित छ 24 घण्टा प्रसारण जात्रा

0: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको छ गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: बैंक गुब्ले गुगु अवस्था न

0: मेट्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सिद्धार्थ बैंक पाखे जनहित जारी संदेश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: मठ मन्दिर पाटी पौवाहरू हाम्रो पहिचान र पुर्खाका अमूल्य सम्पत्ति हुन्। स्वच्छ सफा राखी त्यसको जगेर्ना गरौं। कीर्तिपुर नगरपालिका २ वडा कार्यालय देवढोका कीर्तिपुर।

0: अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचाउ, मेन अनुशासन कायम गरौँ, सत्यताको परिचय दिउँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दिउँ, दण्ड र जरिमानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दिउँ। टिपु नगरपालिका, महानगरी प्रहरी वृत्त, महानगरी ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।
1: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुन लिंक च्याकेन्य वो छुकीय नीति ख सुन छया हगु ख वो गन वनी बालक थुका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुन खे थया त शंखा जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहित जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
4: सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9141233369।
2: बैंक गुब्ले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ एपको पे विवरण कायम हो। यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिशा वहाँ छिद ठगे या त सनाचो मुदो नाप बैङ्क कर्मचारी जुगु दाबी याम हरेक व्यक्ति या मसिका प्रमाणित यान दिशा उमेको विवरण कया बैङ्क जना दिशा सतर्क जुया दिशा ठगी पाखे बचे जुया दिशा सिद्धार्थ बैङ्क पाखे जनहिते जारी सन्देश।
3: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
0: जथाभावी रुख नकाटौ, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौ, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौ, किर्तिपुर 4 वडाको चम्पा देवी दर्शन गरौ, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौ। किर्तिपुर नगरपालिका, 4 वडा कार्यालय, किर्तिपुर, काठमाडौँ।
4: साहित्य ओ संस्कृति निवास निवा एफएम 106.6
5: नकाली कान्छीको खुबै राम्रो लजाउने बानी
4: जो लपा जी मियालामी रोशन साथी।

0: सिरी ढुङ्कल
1: छङ्गु पर्सनल मोबाइल नम्बर ब्लक यानाला
0: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम याज्या खुठी वना ब्लक याना वेट न
1: अले बैंकेले
0: बैंके
1: खटा या
0: अनछा या मालले
1: ओला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जोगु बैंक याता न जानकारी बियादिस अले ठाउको बैंक खटा या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे जुयादिस
0: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस सिद्ध

0: बजार क्षेत्रमा फोहोर जथाभावी नफालौ, डस्टबिनमा फालौ, सभ्य नागरिकको परिचय दियौ। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
1: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, G2 मंगलटोल, कीर्तिपुर 10,
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
2: मोबाइल नम्बर 9852236369, 9141236369।

अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचाउ, नियम अनुशासन कायम गरौँ, सत्यताको परिचय दिउँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दिउँ, दण्ड र जरिवानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दिउँ। टिपु नगरपालिका महानगरी प्रहरी वृत्त महानगरी ट्राफिक प्रहरी प्रभाग।

0: पेटलाइन यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौ सही रोजौ
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौ, दुर्घटनाबाट बचौ र बचाऊ। 9 नम्बर वडा कार्यालय, कृतपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रीज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, चिठु मंगलटोल, किर्तिपुर 10,
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
2: मोबाइल नम्बर 9852336369, 9141233769।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: अपिल अपिल अपिल सडक सिटीबाट हिँड्ने बानी गर्नौ, दुर्घटनाबाट बचाउ, लेन अनुशासन कायम गर्नौ, सत्यताको परिचय दियौ, जथाभावी पार्किङ नगरौ, सडक सधैं सफा राखौ, सडक नियमको पालना गरौ, सबै नागरिकको परिचय दियौ, दण्ड र जरिमानाबाट बचौ, सडक पेटीमा सामान नराखौ, बटुवालाई सम्मान गरौ, सबै सहरको परिचय दियौ। टिपु नगरपालिका, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, नेवा एफएम 106.6।
2: बैंक गुब्ले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ को पे विवरण कायम हो। यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिसा हो छि त ठगे या त सनाचोङ दो नाप बैंक कर्मचारी जुगु दाबी याई म हरेक व्यक्ति या मसिका प्रमाणित यान दिसा उमेको विवरण कया बैंक जना दिसा सतर्क जुया दिसा ठगी पाखे बचे जुया दिसा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
0: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।

0: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप। अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो। हाम्रो समय हाम्रो गौरव।

0: रुपियाँमा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
3: रोमाञ्चक पदयात्रा गरौं, किर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं,
4: सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं।
3: किर्तिपुर नगरपालिका, चारवटा कार्यालय, किर्तिपुर, काठमाडौं।
5: हाम्रो किर्तिपुर सफा छ।
6: बजार क्षेत्रमा फोहर जथाभावी नफालौं, डस्टबिनमा फालौं, सभ्य नागरिकको परिचय दियौं। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
7: 9 नम्बर वडा कार्यालय, कृतिपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज।
8: फलामको मेन गेट, कोल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
8: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगल टोल, किर्तिपुर 10।
8: फोन नम्बर 7330977, वर्कसप क्याङ्ला फाँट, किर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
2: मोबाइल नम्बर 9852336369, 9141236369।
9: सकल झे नेवा स नेपाल भाषा एकेडेमी पाखे अनक मिडिया प्रालिया नेवोया नेवा FM 106.6 निनाडी स 24 घण्टा प्रसारण दुया जंगुडु नापं नेवा fm.com.np लग यानाडी स हाम्रो पात्र पाखे इन्टरनेट माध्यम विश्व या गुगुन थासे निनाडी
10: जी पवन जसे संकिपा चौमी सेनानी सुबह।

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागि।
3: Kajaria Tiles, your world-class luxury.

0: एन्ड्रोइड डाउनलोड गर्नुहोस् नेपा एप।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: अले फुक्क भयो जाटा सिडर ला।
4: अँ सिडी ढुङ्कल
3: सँग पर्सनल मोबाइल नम्बर ब्लक याना ला।
4: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुथी वना ब्लक याना वेट हुन।
3: अले बैंकेले
4: बैंके
3: खट या
4: अनछा या मालले
3: वला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जोगो बैंक याता ना जानकारी बियादिस। अले ठाउको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे जुयादिस।
4: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस।
3: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्दे।
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
6: झिगो मतिना चुले जाया वाला गबले हुएको मुख बिना स्वा।
7: दुजलोपाल नमस्ते, यो कलाकार राजी किपु कि सक्न देवातेको स्व देवा एफएम 106.6 इच्छित छि। 24 घण्टा प्रसारण ज्यादा हुन्छ। यनालिस निगालिस देवा।

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बसालौं, दुर्घटनाबाट बचौं र बचाऊ। 9 नम्बर वडा कार्यालय, कृतपुर नगरपालिका।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज।
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10।
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर। प्रोप्राइटर दिलीप कुमार महर्जन।
2: मोबाइल नम्बर 9852236369, 9141236369।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौं, किर्तिपुर 4 वडाको चम्पादेवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। किर्तिपुर नगरपालिका, 4 वडा कार्यालय, किर्तिपुर, काठमाडौँ।

0: पेटलक यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप। अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू। आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, कीर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9841236369।
2: Never you get goo, go to energy song.

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: जोजो लपा जी वैकुण्ठ महेन्द्र मेरा ठन कासा जी नेवा टेगु छगु जकस नेवा एफएम 106.6 नेपाल भाषा एकेडेमिया नीति अनक मिडिया या न्यो बोया नेवा एफएम 106.6 मेगाहर्ज नेना दिस नेंगा दिस नेना छोना जीम सीता सुबह।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: जथाभावी रुख नकाटौ, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौ, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका चारवटा कार्यालय, कीर्तिपुर काठमाडौं।

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप। अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: जोजुलोपा नमस्ते। नेपाल भाषा एकेडेमिया नीति अनक मिडिया या नेबोया भाषा साहित्य वा संस्कृति सँग नेवा एफएम 106.6 मेगाहर्ज रेडियो निर्णय दिशा निङ्का दिशा जी हरिवंश आचार्य शुभ।

0: ऐश्वर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको छ गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.
3: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
4: बजार क्षेत्रमा सडक पेटीबाट हिड्ने बानी बसालौ दुर्घटनाबाट बचौ र बचाऊ 9 नम्बर वडा कार्यालय कृतपुर नगरपालिका
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस् न्यू कुमार आयरन इन्डस्ट्रिज
6: फलामको मेन गेट स्कुल डेक बेन्च ग्रिल गोलो भर्याङ भर्याङ बार कम्पाउन्ड बार
5: ट्रस च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
6: हामीलाई सम्पर्क गर्नुहोस्
5: न्यू कुमार आयरन इन्डस्ट्रिज C2 मंगलटोल कीर्तिपुर 10
6: फोन नम्बर 7330977 वर्कसप क्याङ्ला फाँट कीर्तिपुर प्रोप्राइटर दिलीप कुमार महर्जन
5: मोबाइल नम्बर 9852336369 98143

0: रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
2: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौ, पर्यावरण बचाऊ,
3: रोमाञ्चक पदयात्रा गरौं, किर्तिपुर चार ओडाको चम्पा देवी दर्शन गरौं,
4: सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं।
3: किर्तिपुर नगरपालिका चार ओडा कार्यालय, किर्तिपुर, काठमाडौं।

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप। अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो। हाम्रो समय हाम्रो गौरव।

अत्ये नेपपी उत्तिकहे येपपी सिक्क सिक्क निलमापी तस्क तस्क नाच्न ल्युपी मदन कृष्णीय लागि सदा सदा हनिभपी अहिले मदन कृष्णीय दुःख सुख खन निहाले कनिभपी दाजु किजा ततके कक काकी थोम्बा थोमा बाज बजे आजु अजी पासपी पासबा पी व पासमा पी सक्क सिदा भाग्याती भाग्य भने जीव मदन कृष्ण तगा तैरियो खलगी छो ख एस जेजीमा सक्क सिया जेजीमा छिक्पी सक्क सिदा मर्गुने देऊन एकको एकको रक्षयामा रक्षयामा मुखो छिक्पी गब्ले ठेक मर्गुने दियो चाची यो चाहे गुने दियो गजु ठेक्क सुकुपति जी हाल्त यो मेत हो जिउ खुवाल्नु मसे वेमा परमेश्वर छिक्पी सक्छु त

0: आजै डाउनलोड गर्नुहोस् नेपा एप। अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागि।
3: Kajaria Tiles, your world-class luxury.

0: सूर्य ज्योति सही प्लान यो प्लान ले प्रीमियम तिरेको छ गुणा सम्मको कभरेज दिन्छ अनि प्रीमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
2: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
4: जथाभावी रुख नकाटौ वन जंगल हरियाली जोगाऊ टोल बस्ती वातावरण सफा राखौ पर्यावरण बचाऊ
5: रोमाञ्चक पदयात्रा गरौ कीर्तिपुर चार वडाको चम्पा देवी दर्शन गरौ
4: सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौ कीर्तिपुर नगरपालिका चार वडा कार्यालय कीर्तिपुर काठमाडौँ
6: हाम्रो कीर्तिपुर
7: बजार क्षेत्रमा फोहर जथाभावी नफालौ डस्टबिनमा फालौ सभ्य नागरिकको परिचय दियौ हाम्रो कीर्तिपुर स्वच्छ सफा कीर्तिपुर
8: 9 नम्बर वडा कार्यालय कीर्तिपुर नगरपालिका
7: बजार व्यवस्थापन समाज नेवा FM 106.6